0: शंकर पोखरेलले नेपाली राजनीतिमा अस्वाभाविक रूपमा उदाएको रासुपाको भविष्य र यसले ल्याएको राजनीतिक तरंगका विषयमा विश्लेषण गरेका थिए।
1: इराकको माटोमा बिलाउँदै नेपाली श्रमिकका शव कान्तिपुर दैनिकमा खबर छ। खरीमाया घलेलाई इराकको स्वशासित राज्य कुर्दिस्तानको राजधानी अर्बिलबाट गत शुक्रबार दिउँसो 2 बजे भिडियो कल आयो, जहाँ नचाहेको दृश्य हेर्नु पर्यो। उनका एक मात्रै सन्तान 38 वर्षीय छोरा लिकमानको अन्त्येष्टि देखाउन त्यहाँ रहेका नेपालीले उनलाई सम्पर्क गरेका थिए। अर्बिलको गोयर स्थित चिहानमा खाल्डो खनेर शव पुरिरहेको दृश्य खरीमाया परिवारले लमजुङको दोर्दी गाउँपालिका 5 पाचोक स्थित घरमै बसेर हेरिरहे। त्यतिखेर खरीमायाका साथमा लेकमानकी श्रीमती गंगा, दुई साना छोरा र आफन्त पनि थिए। 2 वर्ष अगाडि इराक पुगेका लेकमानको उपचारका क्रममा गत चौध चैतमा मृत्यु भएको थियो। खरीमायालाई त छोरोको शव घरमै ल्याएर अन्त्येष्टि गर्ने इच्छा थियो, तर उताबाट छोराको शव ल्याउने मान्छे नै भएनन्। जसले पनि सक्दैन भन्छ, हाम्रो जागिर खत्तम हुन्छ, फर्केर फेरि इराक आउन पाउँदैन भन्छ। इराक पठाउने एजेन्टको मोबाइल नै बन्द भयो। खरीमायाले निराश हुँदै भनिन्, आखिर त्यही राख्नु पर्यो। खरीमायासँग सम्पर्क भएकाहरूले उनलाई नेपालसम्म शव ल्याउन धेरै रकम लाग्ने बताएका थिए। घरमै ल्याएर आफ्नो धर्म अनुसार विदाई गर्न मन थियो, उताबाट धेरै पैसा लाग्छ, नलानु भन्न थाले। गैर आवासीय नेपालीहरूका अनुसार इराकबाट नेपालसम्म शव पठाउन 5-9 लाख रूपियाँ लाग्छ। त्यसका निम्ति प्रशासनिक प्रक्रिया अझ झन्झटिलो हुने भएकाले गोयर त्यहाँका नेपालीको अन्त्येष्टि स्थल बन्न पुगेको छ।
0: आर्थिक वर्ष 2082-83 रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागको सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा 7,92,187 जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्। अघिल्लो आर्थिक वर्षमा 151 देशमा जानका लागि 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेहरूको संख्या 50,000 को हाराहारीमा घटेको छ। यो संख्या अघिल्लो वर्ष भन्दा 47,079 कम हो। यो वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति प्राप्त गर्नेमा 6,97,096 पुरूष रहेका छन् भने 95,051 महिला रहेका छन्।
1: सधैँ जोखिममा नारायणगढ़ मुगलिन खण्ड नागरिक दैनिकमा खबर छ। चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार र आइतबार राति 10 बजेदेखि नारायणगढ़ मुगलिन सड़क खण्ड र राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा गाड़ी चलाउन रोक लगायो। भारी वर्षाको पूर्वानुमानपछि बढ़ी दुर्घटना हुन सक्ने क्षेत्रमा रातिमा सवारी चलाउन रोक लगाइएको हो। वर्षा लागेसँगै चितवन हुँदै राजधानी प्रवेश गर्ने सड़क पहिरोको उच्च जोखिममा छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार गत असोज यता नारायणगढ़ मुगलिन खण्ड पहिरोका कारण 17 पटकसम्म अवरूद्ध भएको छ। यस अवधिमा 331 घण्टा सड़क अवरूद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो।
0: सरकारले अन्तर्राष्ट्रिय पूँजी बजारबाट ऋण उठाउन कानूनी बाटो खोल्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मसौदामा विदेशी मुद्रामा पनि ऋण पत्र जारी गर्न पाउने प्रावधान समेटिएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढ़ेको छ। नारायणगढ मुगलिन सड़क खण्डको तीन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा पन्साएर सवारी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ।
2: सरकारले शिक्षा नियमावली 2059 दशौं संशोधन अर्थात शिक्षा नियमावली 2083 विद्यालय शिक्षा अब दुई तहको मात्र बनाउने कानूनी आधार तयार पारेको छ। शिक्षा तथा खेलकूद मन्त्रालयले शिक्षा नियमावली संशोधन गरी विद्यालय शिक्षालाई आधारभूत कक्षा 1-8 र माध्यमिक कक्षा 9-12 गरी दुई तहमा मात्र सञ्चालन गर्ने कानूनी आधार तयार पारेको हो।
1: नेपाली कांग्रेसले बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा यही साउन 6 गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गरेको योगदानको स्मरण गर्ने भएको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाण्डु उपत्यकामा ग्रीन रन आयोजना गर्ने घोषणा गरेको छ।
2: सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60,73,72,00,000 रूपियाँ राजस्व उठाएको छ। यो आर्थिक वर्ष 2079-80 यता सबैभन्दा धेरै हो। आर्थिक वर्ष 2079-80 41,15,76,00,000 रूपियाँ राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ।
1: सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंक दिन बैंकर्सहरूले बैंकलाई दिन बैंकर्सहरूले सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न परेको विधेयकमाथिको छलफलमा सहभागी बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउनुपर्ने सुझाव दिएका हुन्।
2: कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,250 मेट्रिक डीएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ। ग्लोबल टेण्डर मार्फत खरीद गरिएको 30,000 मेट्रिक टक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो।
1: अब शेयर बजार। गत साता नेपाल धितोपत्र बोर्डको 10 वर्ष पूँजी बजार विकास मार्गचित्र र चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भइसँगै लगानीकर्ता उत्साहित बनेका छन्। असार 29 गते सोमबारसम्म निरन्तर बजार घटे पनि लगानीकर्ताका एक समूह बोर्डमा बजार सुधारको पहलका लागि धरना दिन गएका थिए। सोही दिन बोर्डले नीति तथा कार्यक्रमसँगै पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको थियो। असार 29 गतेसम्म घटेर 2,570.18 बिन्दुमा बन्द भएको नेप्से त्यसपछि चार कारोबार दिन निरन्तर बढ़ेर 2,677.54 बिन्दुमा बन्द भएको छ।

0: Mickey's bonus pound.
1: It's the top 10 Nardis. Oh, खेलकुद मचाती सेवा में हो
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। रूसले युक्रेनका विभिन्न शहरलाई लक्षित गरी शनिबार भीषण ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परि कम्तीमा चारजनाको मृत्यु हुनुका साथै 36 जना भन्दा बढ़ी घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। उत्तर पूर्वी शहर खर्किवमा 3 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्।
2: अब खेल खबर। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप 2026 उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। स्पेनलाई फिफा विश्वकप 2026 उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाड़ी हुन् लामिन यमाल। 19 वर्षीय यमालले डेब्यू विश्वकपमा आफूलाई स्थापित गर्न सफल भए। बार्सिलोनाका स्टार यमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमान कायम गरेका छन्। 16 वर्ष अघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ। त्यस्तै यो उपाधिले केवल विश्वकप जितेको अर्थ राख्दैन, बरू स्पेनको नयाँ पुस्ताले अन्तर्राष्ट्रिय फुटबलको नेतृत्व गर्न थालेको संकेत दिने पनि विश्लेषण गरिएको छ। त्यस्तै किलियन एम्बापेले यस विश्वकपमा 10 गोल गर्दै लगातार 2 पटक गोल्डन बुट जित्ने पहिलो खेलाड़ी बनेका छन्। एम्बापेले 22 विश्वकप खेलमा 22 गोल गर्दै लियोनल मेस्सीको 21 गोलको कीर्तिमान तोडेर सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।
1: अब विचार विश्लेषणको पालो। चुन देवीको ललकारमा सानेपाको हुंकार शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। विधानभन्दा माथि पार्टी सभापति पनि छैन। आज नेपाली कंग्रेस वैधानिक रूपमा 15 महाधिवेशन गर्ने तर्खरमा जुटेको छ। विशेष महाधिवेशनबाट आएका पार्टी सभापति गगन कुमार थापा विधानभन्दा बाहिर गएर पार्टीका कुनै काम कार्यवाही हुन नसक्ने अडानमा रहेका छन्। पार्टी एक ढिक्का छ। चुनदेवीमा सहभागी हुने बाहेक विशेष महाधिवेशनलाई नेपालका संवैधानिक निकायले स्वीकार गरिसकेको छ। यसरी विधानत संविधानत वैध भएको पार्टीलाई अवैध हो भन्ने रोइलो किन होला? देवीलाई सानेपाले बोलाएको छ। सानेपाले विधान सम्मत तरिकाले बोलाउने हो, विधान मिचेर बोलाउने होइन। विधान सम्मत तरिकाले बोलाएको ठाउँमा जानु आवश्यक पनि हो। चुनदेवीलाई सानेपामा विलय गराउँ। सानेपा नै नेपाली कंग्रेसको वैधानिक मुकाम हो। बाहिर बसेर आफूलाई शिवजीको घाँटीको सर्प नमानौं।
2: भाषणमै सीमित सड़क सुरक्षा शीर्षकमा डाक्टर पुष्पराज पन्तको विचार नागरिक दैनिकमा छापिएको छ। मोटरसाइकल दुर्घटनामा टाउकाको चोटबाट जोतिन अनिवार्य हेलमेटको नियम घोषणा गरिन्छ, तर त्यसको कार्यान्वयनका लागि न्यूनतम पूर्वाधार बनाउन राज्य तयार छैन। केवल केही लाख रूपियाँको लागतमा स्थापना गर्न सकिने हेलमेट गुणस्तर टेस्टिङ ल्याब खोल्न सरकारले कुनै तदारूकता देखाएको छैन।
1: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5446-666 मोबाइल 98-41-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: अब त बिहे बटुल्यो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: पाथीवाड़ा फूड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाउ सधैं रमाऊ पाथीवाड़ा फूड प्रोडक्ट सुंदर रहेछ 9 बुधवार मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँसम्म जाऊ गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भो बोलादै के गुनगुनाइरहेको
3: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेट तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
5: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

0: 역시 역시
1: 거의
2: कता हो मैया चिटिक्क परेर
0: पार्टीमा जानलाएको देखेन
2: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो लिन आऊ बाजा बजार
3: हो पचाउने हो
2: बाजा
0: सधैँलाई घर जै बस्ने भए आए हुन्छ नत्र आफ्नो आफ्नो बाटो त तय हुन्छ

0: वाओ दिताले हेर्न अनि केटा कस्तो ह्यान्डसम रहेछ
1: खाली केटाको कुरा नगर्द त

0: पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्दमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959750 98423252205

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जनमानको बोली रेडियो सुसैनी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्पे ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852 57 92 9842 59 7 49 9842 23 562 9825

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

साथीभरा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीभरा फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ। प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हॉस्पिटल बिरा चौक 021-546-786 एम्बुलेंस 98-520-54-800

0: भएको सातजना हुन्छ नि
1: ए त्यस्तै हो भने त मुना म्यामको र मदनको पनि होला नि दुई चारजना
2: मुना म्याडम र मदनको चाहिँ थाहा भएन होइन अरू तिन चारजनाको चाहिँ लभ सक्सेस होला है
3: जसरी मदनको माया मुनाले बुझेको थियो त्यसरी एक दिन मुना म्याडमले मेरो माया खसरी नबुझ्दा

0: अब पालो मुना र मदनको।
1: हे
2: अरे
1: आऊ
2: मुना म्याडम,
1: म छोड्दिन्छु।
2: अचम्मै भयो त
1: दैदम।

नमस्ते, म गायिका दिपा लामा। हजुरहरूलाई हाम्रो सङ्ग कस्तो लाग्यो? मन पर्यो भने प्लिज लाइक, शेयर अनि कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क यू।

മതങ്ങളെ പേരിലെ ഉണ്ടായി മാത്രമാണ് കാമ്പ്രൈ വിരാട് ചുക്കു ശിപിയാൻ ചൂടി ജാപ്പായോ തീ കമ്പ്യൂട്ടർ കിണ്ടാൻ ദുഃഖേ തോ പായൻ ചട്ടാൻ ദൂഷ്യ कंप्यूटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वन हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि सिपिएन मा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोटम बिक्री हालेमा घरमा बिग्रियो घरमै बैंकमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 01545787 98 4 20 35 541 भयो गुड भेरी गुड भेरी गुड।

0: यस थ्री के इंटरटेनमेंट प्रस्तुत गर्दछ।
1: मेरो दाइ
2: ल
1: के भयो आज किन धेरै सिरियस
2: के भन्नु भाइ यार घरमा तनाव दिइसक्यो यार बुहारीले
1: मेरो पनि त्यस्तै छ दाइ
2: जाउँ यस्तो रमाइलो
1: हस्

0: 16601 3 98 015 71 2 36 16601 15 71 2 36
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: कोविड 19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601 3 60 40 र एनसेल प्रयोगकर्ताले 98 015 71 2 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16601 3 60 40 तथा 98 015 71 2 36
5: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
6: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 98 527 92 98 422 59 7 49 98 420 23 562 98 42 25 25 05

0: उत्पत्ति देखि आजसम्म कसैको उपनिवेशमा नपरेको इन्द्रको स्वर्ग भन्दा महान मेरो देश, दुई विशाल साम्राज्यहरू गुलाम हुँदा पनि अटल भएर उभिएको हिमालयको शान मेरो देश
1: आज किन यति विघ्न लाचार छ?
0: किन लाचार छ आफ्नै सिमाना भित्र परचक्रीको झण्डा गाडिदा? किन लाचार छ आफ्नै भूगोल पराईको नक्सा भित्र पारिदा? अनि किन लाचार छन् यो देशका युवा आमाको छातीमाथि विदेशी बुट बजारिदा? उठौ जागौ जागौ युवा हो र प्रमाणित गरिदिउ कि आज पनि किल्लामा प्याक प्याक हुँदै लड्ने बलभद्र र अमर सिंहहरूको रगत पानी भइसकेको छैन। आफू भित्रको मूर्छित गोर्खालीलाई जगाउ र देश हाँक्नेहरूलाई पनि झकझकाउ कि हाम्रा पुर्खाले त हामीलाई विश्व तर्सिने बहादुरीको विरासत छोडेर गए कि हामीले हाम्रा सन्ततिलाई गुलामी र कायरताको इतिहास छोडेर जाने? कुनै जात र धर्ममा बाँडिएर होइन, कुनै राजनीतिको नाराले भाँडिएर होइन, हृदयमा नेपाल केवल नेपाल राखेर संकल्प गरौं कि हाम्रा प्रत्येक सिमानाकाहरू फिर्ता ल्याएरै छाड्नेछौ, चाहे त्यो छिमेकीले मिचेको होस्, चाहे कुनै देशद्रोहीले बेचेको होस्।

0: के मुख लकेर
1: आज भाउजूलाई भेट्ने प्लान थियो, भाउजूको अफिसमा छुट्टी दिन छ, टेन्सनले मुख लकाएर बसिरहा।
0: भाउजू नै पो
1: हुनेवाला,
0: कति बोल्या कति बोल्या।
2: गर्लफ्रेन्ड त मेरो जस्तै हुनुपर्छ, जतिखेर बोलाए पनि आइहाल्यो
0: होइन बेबी।

पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।